0: روشنی جو قافلو منزل طرف گامزن مظہر اسکول سسٹم محراب پور شاندار تدریسی عمارت پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو بائک کار پارکنگ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی جو لیبارٹریوں آڈیو ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی انگلش تے خصوصی توجہ انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ راندن جو میدان اتے منعقد مقابلہ تحریر تقریر ذہنی آزمائش جا مقابلہ پہنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اجو ہی مظہر اسکول سسٹم محراب پور جی وزٹ کریو ودیق رابطے لائے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم کانٹیکٹ نمبر 03000027234 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم محراب پور کانٹیکٹ نمبر 03013865453
1: आशिक होंडा शोरूम मेहरापुर एटलस होंडा मोटरसाइकिल जो पुर एतमाद मा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पंहिंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वने थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राब्ते जिलाए आसिम हुसैन आराई
2: اپنا شہر اپنا گھر محراب پور اور محراب پور کی آواز جی اے ایف ایم 94

0: It's 1 p.m. This time check is brought to you by
1: White Ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: आशिक होंडा शोरूम मेहरापुर एटलेस होंडा मोटरसाइकिल चौपर एतमाद अइमा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर
3: फोन ते राबतो करे हुसैन खिलाफ कार्रवाई की दरख्वास्त कई हुई जेका ट्रंप रद्द कर छी है ट्रंप इंतजामिया मूजिब अमेरिका रुगो सऊदी अरब के यमन में हथफन बाबत जान फराम कंदो वाशिंगटन जो हुसैन खिलाफ हन वक्त फौजी कार्रवाई जो इरादो ना है ایران جنگ تے امریکی نائب صدر جی جے ڈی وینس پریشان امریکی کمانڈر
4: تے رابطہ کرے حسین خلاف کاروائی دی درخواست کی ہوئی جے
3: امریکی میڈیا موجود جے ڈی وینس وچ اوبر یورپ میں موجود امریکی فوجی کمانڈر سان ایران جنگ بابت مشاورت کی ہے امریکی کمانڈر نائب صدر کے آگاہ کیا تے ایران جنگ سبب ہتھیارن دے ذخیرن میں بڑی گھٹتائی تھی ہے جے کا صورتحال
5: This program is brought to you by
6: Bank Islam ne laya Pakistan ka pehla sharia compliant gold based financing

0: गुड ह्यूमन बीइंग, एज अ अच्छा इंसान, एज अ प्योर पाकिस्तानी, एज अ सच्चा पाकिस्तानी। हम लोग भी अगर अपने आप से ये सवाल करें कि हम ये सब चीजें कर रहे हैं, अगर नहीं कर रहे तो हमें करनी चाहिए, और अगर कर रहे हैं तो हमें इनको दूसरों तक फैलाना चाहिए, और प्योर पाकिस्तानी होने के नाते हमें ये सब चीजें दिल से करनी चाहिए। तो जनाब हम लेते हैं शो की कॉल्स और साथ साथ आपको शामिल प्रोग्राम भी करते हैं और आपसे कुछ सवाल भी करते हैं। 03000113488 हमारा नंबर है। देखते हैं लाइन पर हमारे साथ साथ कौन आने वाले हैं। आप हमें कॉल कीजिए 03000113488 और लेते हैं शो की एक और कॉल। अस्सलाम वालेकुम जी। हेलो, आवाज नहीं आ रही आई थिंक। चले जी, कोई गल नहीं है, आप हमारे साथ रहिए, शाम के 7 बजे तक हम आपके साथ हैं, और लेते हैं शो की एक और कॉल। अस्सलाम वालेकुम। हेलो, अस्सलाम वालेकुम। जी जनाब, आप हमारे साथ हैं और हमारे साथ साथ रहिए, क्योंकि हम चाहते हैं कि हम आपकी कॉल्स लें और आपको शामिल प्रोग्राम करें। अस्सलाम वालेकुम। हेलो, अस्सलाम वालेकुम। हेलो, अस्सलाम वालेकुम।
1: हेलो,
0: हेलो, अस्सलाम वालेकुम।
1: जी जी, वालेकुम सलाम।
0: अदा केर पे आगल हायो, किथा पे आगल हायो?
1: जी मेरापुर कां कुर्शेदम शरदम।
0: मेरापुर कां केड़ो केड़ो शरभा?
1: खुर्शेद अली।
0: खुर्शेद अली शर साहब, केड़ा हालचाल है? ठीक ठाक आयो सफा?
1: दुआओं अल्हम्दुलिल्लाह शुक्र खुदा का बुधायो
0: सर। बिल्कुल अल्हम्दुलिल्लाह। अदा आज असा काज आजम डे जे हवाले से तमा को कुछ पूछना चाहू था, पूछी सकू था बा? अदा अज काज आजम जो जो है डे मल्हायो पे वे, अज काज आजम जो इंतकाल थो, असा के पाकिस्तान जड़ो अजीम मुल्क दिनो है, तो अस इन अजीम मुल्क में छाता क्यों उनकी तरक्की जो लाए उनके सांभण लाए?
1: वॾनि वॾनि कॉलेजनि में माना पाण पढ़नि पिया, कोशिशि पिया करे इंसान त हुन जेको पाण सिखियो आहे उहो माण्हू ॿियनि खे सेखारे,
0: ॿियनि खे बि ज़रूर फैलाए हुन इल्म खे, ऐं जेको आहे सुठियूं सुठियूं ॻाल्हियूं करे पाकिस्तान
1: जी तालीम जेकी आहे दीनी तालीम कर।
0: एग्ज़ैक्टली एग्ज़ैक्टली,
1: उहा माना असांजे इस्लाम में तमामु घटि थी वियो आहे, उहा असांजे तकलीफ़ुनि
0: बिल्कुल। तालीम त तालीम आहे, दीनी भी तालीम आहे, दुनियावी भी तालीम आहे, इहा ॿई तालीम असां पंहिंजे ॿारनि खे जेको आहे हासिल करण ते ज़ोर ॾियूं, ऐं सख़्ती कयूं त हुननि खे इहा तालीम ज़रूरु हुजे। बिल्कुल बिल्कुल, छो त पाकिस्तान जेको आहे इस्लाम जी बुनियाद ते ठहियो आहे, त इहा त ज़रूरी आहे असां सभिनी लाइ, त दीनी बि तालीम ऐं दुनियावी तालीम ज़रूरु ॾियारियूं पंहिंजे ॿारनि खे। बिल्कुल बिल्कुल, उनके खराज तहसीन पेश कयूं, उन्हनि जे ख़्वाबनि ते अमल कयूं, उन्हनि जी ॻाल्हियुनि ते अमल कयूं, त इहो ई वॾी ॻाल्हि हूंदी। बिल्कुल बिल्कुल बिल्कुल, त बिल्कुल शर साहब इहो ॿुधायो, अॼु तव्हां गानो कहिड़ो ॿुधणु चाहियो था, तव्हांखे उहा गाना तव्हांजी फरमाइश ते
1: ॿुधाईंदासीं।
0: थोरो गुनगुनाए ॾियो आहे त वरी चार चंड लॻी वञे न।
1: हा
0: गुनगुनायो, अगरि गुनगुनाइण चाहियो था त जी। हलो भले, असां पंहिंजे पंहिंजा कन बंदि करे छॾंदासीं, कोई मसो न
1: आहे।
0: न तव्हां माशाला काफ़ी सुरीला आहियो, तव्हांजी आवाज़ खां ई ख़बर पइजी थी, पर तव्हांखे इहो गानो ॿुधाईंदासीं, कंहिंजे नाले सां करणु चाहियो? जी जी,
1: जेके बि दोस्त ॿुधी आया आहिनि सभिनीनि खे मुंहिंजे बारां सलाम हुजे।
0: वालेकुम अस्सलाम। थैंक यू शर साहब, थैंक यू सो मच। हमारे साथ जनाब शर साहब, असां सभिनी सां गॾु शर साहब जेको तमामु घणी सुठी ॻाल्हियूं पियो करे, त असांखे पंहिंजे ॿारनि खे इहो दीनी बि तालीम जेको आहे ॾियणु खपे, ऐं दुनियावी तालीम बि ॾियणु खपे, त इहा तमामु घणी सुठी ॻाल्हि कई असांजे शर साहब, ऐं जेको मेरापुर खां हुयो, त हाणे ॾिसूं था असां सभिनी सां गॾु लाइन ते केरु आहे। तव्हां बि असांखे कॉल करे सघो था 03000113488 ते, त जीअं तव्हां पंहिंजी फरमाइशूं बि पूरी कराए सघो ऐं अॼु जे शो में पार्टिसिपेट बि करे सघो। अस्सलाम वालेकुम।
1: وعلیکم السلام
0: کیر اسا سبنی سگر مجا جانی محمد علی صاحب کیڑا حال چال تا ٹھیک ٹھاک ہے ہو
1: محمد علی
0: جروار
1: محمد
0: حنیف جروار
1: محمد علی جروار
0: امار پاوے نے سگنل کے محمد حنیف محمد عزیز جروار سوری
1: جی
0: اوکے اوکے محمد عزیز جروار صاحب کیڑا حال چال ہے ٹھیک ٹھاک ہے ہو سفا سفا مست مولا تمایو بدھائیو تا پاکستان کری آزاد تھیو واو گریٹ یار زبردست اڑا پاکستانی مکھے وڑندا ہیں جن کے تمام سٹا سٹا سوالن جا جواب بھی ایندا ہیں تمام ماشاءاللہ ایک زبردست پاکستانی آیو تا یہ بدھائیو پاکستان دی ترقی ترویج لائے اسا سبنی کے چھا کرن کھپے
1: محنت کرن
0: کھپے زبردست زبردست رات دی محنت کرن کھپے تما چھا کندا ہو ادا ماشاء اللہ ماشاء اللہ تاجا بھائر آئی بار بار آئیں تعلیم حاصل کن تھا زبردست ماشاء اللہ پراؤڈ آف یو آئیو بدھائیو آپ دا پروین پلے تو کیا کہیں جے نالے تھا کرن چاہیو کیڑو کیڑو شمن جو تانے تان کے مائن جے بات بڑھائیں دم اب بڑے مریا سے واہ واہ واہ واہ یہ تمام گھنو خطرناک گانو آپ بدھائیں دماؤں تاں کے پر یہ گانو ہنے کہیں جے نالے تھے کرنے چاہے ہو
1: یہ کالی کلاچاری ہے پردان خاص کے لیے رائل شریف ہے سنے جی بھین بھلنا سارگی بھلنا جی نالے گانو گانو بدھائیں گے سنے
0: انشاءاللہ مجھا پیارا بھاتاں کے گانو ضرور بدھائیں رہا سے اس اب لے کر چکا ہوں زبردست ٹریک ایک اللہ کلو میں ڈر دی ایک مولا کلو میں ڈر دی بدھائیں کھوڑ سارا انجائے کیوں

0: السلام علیکم ادا.
1: وعلیکم السلام ادا. چھو پریشان آئیں
0: ادا؟ نو دکان کھولیو تم پر ہلے ہی نہ تو چھا کجے
1: ادا؟ دکان جی مشوری کرائی تھئی
0: نہ ادا؟
2: یار اج کل شہرن توڑے گوچن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو. مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی. کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی.
0: مجھے دکان جی بیٹھ ہلندی.
1: ہاں ادا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی.
0: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا.
2: آفیس جی میرا پر ایف ایم 94 نزد گرلز ڈگری کالج حالانی روڈ میرا پر. رابطے لائے منصور احمد میمن 0301-380-8347.
3: खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज. एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार, कमजोर जड़ों को मजबूत बनाए, नए बालों की निशोनुमा में मदद दे, बालों को घना और सेहतमंद बनाए. घने मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नजद रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 0300-338-5569.
4: अपना शहर अपना घर मेहरापुर और मेहरापुर की आवाज GA FM 94.